Namaskaras Subhabhat. Nidhiya Basartiris Point Amateurs. Edeke Kase Tansu Chot Kilohertz Par Akashwino A Bushkinda Se. Aji Shaniwa Vaisak Dinank Ogunis Shaksan Pogriso Arteris. Edeke Tarik Namani Vaisa Shabis. Atari Savana Pansha Dine Atan Minit Ane 20 Seconds Thaisha. प्रसारणमा प्रथम सबै हेर्नुमा आप सबै श्रोता मित्रमा हार्दिक स्वागत छ। प्रारम्भ गरी समयमा मङ्गल स्वर्थी